0: शैली, भूटान, इंडोनेशी, इतोबी, रूसी, इराक, मराकेश, वेनेजुएला, इस्पानिया, लोहिस्तान, मुगलिस्तान, जाम्बिया, फ्रांस, घना व हमचुनिन उताक बाजारगानी अयालत मुत्तहिदे दर इन जलसे तामुली शिरकत करदन। मबाहिस मतरेशुदे शामिल इम्कान मुशारकत अस तरीक हयत हय मिली नुमाइंदगान दौलती व नेहादी हयत हय तिजारी सुखनरानान कारशनासान फनी शिरकत हय मादिनी व मवाद मादिनी इराए दहंदगान फनावरी तौलीद कुनंदगान तजहीजात सरमाए गुजारान मुअस्ससात तहकीकाती व अंजुमन हय सनाती बूत। इन नशिस्त हमचुनिन फुरसती रा बरय तशरीह दामन व बरनामे रुईदाद हफ्ते मादिन हिंद 2026 व गुफ्तगु पैरामून हौजे हय मुरीद अलाका मुश्तरक अस जुमले मवाद मादनी हयाती इक्तिशाफ मवाद मादिनी फनावरी हय मादिनी तजहीजात संगीन मादिनी नवावरी सरमाए गुजारी तिजारत तोसये मनाबे फराहम आवर अस हयत हय डिप्लोमाती के हाजिर दावत शोद तो जमीन ये मुशारकत शिरकत हा नहाद हय दौलती मुअस्ससात हयत हय सनाती ये मर्तबित दार किश्वर हय खुदरा तसहीलो कुमार कोनन। इन रुईदाद शामिल यक कॉन्फ्रेंस सतह बालो नुमाइश गाह बैन अलमिलली जलसात फनी गुफ्तगुहाय रहबरी जलसात बी टू बी नुमाइश फनावरी वरुनुमाई अस महसूलात खाहत बूत व मबाहिसी दर मुरीद जुगाल सेंग फैलजात मवाद मादनी हयाती इक्तिशाफ फनावरी मादिन ऐमनी मादिन पायदारी फरावरी मवाद मादनी व बहरेवरी मनाबे मतर खाहत शोद। इन रुईदाद तामुली बाख्शी अस बरनामा तामुलात बैन अलमिलली दर रास्ता ये बारगुजारी हफ्ता ये मादिन हिंद 2026 में बाशद व दर मसीर इजलास माह नवंबर तामुलात बीशतरी बा दौलत है ये खारजी शिरकत है ये मादिनी राय दहंदगान फन्नावरी सरमाए गुजारान व साजमान है ये सनाती ये इन हाउजे बरनामे रीजी शुदे हस्त।
1: शनर अजीज व गुफ्तार امشب در خدمتتون هستیم।
2: महात्मा गांधी एक अलम बरदार अदम खुशुनत व मुबल्लिग रास्ती दर तारीख दोवम अक्टूबर साल 1869 मिलादी दर गुजरात चश्म बे जहान गशुदे। गांधी इल्म हुकूक रा ता मुद्दत एक साल दर दानिशगाह बम्बई मुरीद मुताल्ले करार दाद सिपस तहसीलात आली दर इल्म हुकूक रा दर दानिशकदे दानिशगाह लंदन फरा गिरफ्ते व दर इंग्लिस्तान شغل وکیل دادگستری را اتخاذ نمود. سپس او به بمبئی برگشته و تا مدت یک سال خدمت وکیل دادگستری را در آنجا انجام داد. بعدن برای کار کردن به خاطر یک شرکت هندی در ناتال عظیم افریقای جنوبی گردید. گاندی در افریقای جنوبی نژادگرایی را مشاهده نموده. اگرچه او بلیت درجه اول قطار داشت اما به علت تبعیض نژادی به منتقل شدن به درجه سوم مجبور ساخته شد. بعدن گاندی توسط راننده کالاسکه برای این کار ورزیش از سفر نمودن بر تخت کف به خاطر جا دادن به یک مسافر اروپایی مورد ضرب و شتم قرار گرفت. گاندی برای اولین بار در سال 1906 میلادی یک مقاومت عدم خشونت آمیز علیه قانون سنجش ارزش زمین دولتی را سازماندهی نموده. او همراه با هزاران نفر از حامیان بارها زندانی نموده شد. گاندی به دنبال مراجعت به هند در مبارزه آزادی هند فعال گردید. او در کنوانسیون های حزب کنگره ملی هند سخنرانی ها را ایراد نموده و یکی از رهبرانش گردید. گاندی در سال 1918 میلادی با مالیات بندی زیادی توسط حکومت بریتانیایی در خلال خشک سالی ویرانگر مخالفت کرد. او در چمپارن ایالت بیهار برای سازماندهی یک مقاومت غیر نظامی دستگیر شد. گاندی به عنوان رهبر حزب کنگره ملی هند کمپین سوراج را برای حصول استقلال و عدم همکاری با مسئولین بریتانیایی به راه انداخته. او از مردم این کشور متقاضی تحریم نمودن از کالاهای بریتانیایی و اتخاذ نمودن مصنوعات و ملبوسات داخلی این کشور گردید.